0: آئیے اب سنا جائے اگلا نغمہ الکا یاگنک کی آواز میں. انو ملک کے سنگیت نردیشن میں اس گیت کو لکھا ہے سمیر نے اور فلم کا نام ہے لجا.
1: بیٹا دال ماں میٹھا نہیں جگیا ہے کھانڈ پڑی جائے تو کیوں لاگے؟
2: ارے ممی آنکھوں سواد بگڑی جائے
1: میں تو مکس تھوڑی کرائے. بس ایو جو کچرا نو چھے بھینو کچرو سوکو کچرو سینیٹری ویسٹ انے سپیشل کیئر کیارے مکس نہ کرائے انے اٹلے جا چار رنگ یاد راکھ جائے لیلو ڈبو بھینا کچرا ماٹے وادڑی سوکا کچرا ماٹے لال سینیٹری ویسٹ ماٹے انے سپیشل کیئر ماٹے کالو رنگ چھے نے ایک دم سمپل.
3: گجرات نا شہروں نے سوچھ راکھوا گھر جا کچرا نو ورگیکرن کرو چار کچرا پیٹی نو نیم اپناو انے کچرا نا کلیکشن نی گاڑی ماں کچرو آپو.
4: પપ્પા મમ્મી જુઓ મારો રિપોર્ટ કાર્ડ હું ક્લાસમાં ફર્સ્ટ આવી.
3: વાહ એકદમ ફર્સ્ટ ક્લાસ.
1: પણ હવે વારો આપણા શહેરના રિપોર્ટ કાર્ડનો છે.
3: એટલે?
1: અરે સ્વચ્છ સર્વેક્ષણ ચાલે છે ને આખા દેશમાં સફાઈનું અભિયાન ચાલી રહ્યું છે અને એટલે આપણે આપણા કચરાનું વર્ગીકરણ કરીએ અને કચરો કચરા પેટીમાં જ નાખીએ રિડ્યુસ રીયુઝ અને રિસાયકલની આદત પાડીએ અને સિટીઝન ફીડબેક આપીને આપણા શહેરને ફર્સ્ટ લાવીએ.
3: આપનું શહેર સ્વચ્છ શહેર. સ્વચ્છ ભારત મિશન અર્બન ગુજરાત દ્વારા જનહિતમાં જારી.
5: हर रोज सुबह 7 बजे सुनिए कार्यक्रम भूले बिसरे गीत जिसके प्रायोजक है वीको वज्रदंती. मजेदार नहीं असरदार भारत का गम एक्सपर्ट.